0: तरीन सिनेमा एजाज़ की नुमाइंदगी करते हैं। इत्तला नशरियात की वजारत की जानिब से एक बड़े पॉलिसी कदम के तौर पर अवार्ड्स दिए जाने की यह तकरीब कौमी राजधानी से बाहर किसी दीगर रियासत में हो रही है। सदर जमहूरिया मुमताज़ अदाकार अनंतनाग को 2024 के दादा साहेब फाल्के अवार्ड से सरफराज करेंगी। मजीद तफसील हमारे नामा निगार से।
1: तारीखी एकता नगर में रोशनियों के साथ शानदार स्टेज सज चुका है, क्योंकि केवड़िया पहली बार तारीखी 72वें नेशनल फिल्म अवार्ड्स की मेजबानी के लिए पूरी तरह तैयार है। भारतीय सिनेमा के इस अजीमुशान जश्न के लिए मुल्क भर से नामवर अदाकारों, मारूफ फिल्म साजों और तकनीकी माहिरीन ने तकरीब का पहुंचना शुरू कर दिया है। ये तकरीब साल 2024 की शानदार सिनेमाई कामयाबियों को सराहने के लिए मुनक़िद की जा रही है। फीचर फिल्मों के अहम ऐलानात में आर्टिकल 370 को बेहतरीन फीचर फिल्म के लिए मुंतखब किया गया है, जबकि यामी गौतम ने इस फिल्म में अपने किरदार के लिए बेहतरीन अदाकारा अवार्ड जीता है। बेहतरीन अदाकार का एजाज ब्रह्म युगम के लिए ममूटी और चंदू चैंपियन के लिए कार्तिक आर्यन को मुश्तरक तौर पर दिया गया है। राजकुमार पिरास्वामी ने अमरन के लिए बेहतरीन हिदायतकारी का अवार्ड हासिल किया है, जबकि काल्की 2898 एडी को बेहतरीन मकबूल फिल्म का अवार्ड मिला। रणदीप हुड्डा ने स्वतंत्रिया वीर सावरकर के लिए बेहतरीन डेब्यू डायरेक्टर का अवार्ड जीता। रवि राय मुर्मू ने संथाली फिल्म अंगेन के लिए बेहतरीन डेब्यू डायरेक्टर गैर फीचर फिल्म का एजाज़ हासिल किया। एकता नगर से अपर्णा खुंड की रिपोर्ट के साथ खबरनामे के लिए मैं फहीम अहमद।
0: मरकजी वजीर दाखिला अमित शाह आज नई दिल्ली में रियासतों और मरकज के जेर इंतजाम इलाकों के मुनशियात मुखालिफ टास्क फोर्स के सरबराहों की तीसरी कौमी कॉन्फ्रेंस का इफ्तिताह करेंगे। वजारत दाखिला ने बताया है कि इस मौके पर जनाब अमित शाह लखनऊ और देहरादून में मुनशियात पर कंट्रोल से मुतालिक ब्यूरो के जोन के नए कॉम्प्लेक्सेस का वर्चुअल वसीले से संगे बुनियाद भी रखेंगे। पेश है एक रिपोर्ट।
2: ये दो रोज़ा कॉन्फ्रेंस मुत्तहदा अज़्म और मुश्तरका जिम्मेदारी के मौजू पर मबनी है और इसमें मुनशियात मुखालिफ टास्क फोर्सेस को सौंपे गए मकासिद की पेशरफ्त और मुल्क में मुनशियात की स्मगलिंग और इसके बेजा इस्तेमाल की लानत से निमटने के लिए किए गए इकदामात पर तवज्जो मरकूज की जाएगी। जनाब अमित शाह इस मौके पर मुनशियात की लानत के खिलाफ बेदारी फैलाने के लिए टेलीविजन कमर्शल्स भी जारी करेंगे। उम्र दाखिला की वजारत के मुताबिक इस कॉन्फ्रेंस में 36 रियासतों और मरकज के जेर इंतजाम इलाकों के मुनशियात मुखालिफ टास्क फोर्सेस के सरबरा शिरकत करेंगे। इस तबादले ख्याल से इसमें शिरकत करने वाली रियासतों, महकमों और एजेंसियों को अगले 3 साल में पूरे मुल्क में मुनशियात की स्मगलिंग से मौसर अंदाज से निमटने की समत नए अहद के साथ आगे बढ़ने में मदद मिलेगी। दिल्ली से सौम्या शरण की रिपोर्ट के साथ खबरनामे के लिए शमीम इरफान।
0: इंतखाबी कमीशन मगरबी बंगाल में ट्राइब्यूनल की तादाद में इजाफा करने का इरादा रखता है, ताकि उन अफराद की दरखास्तों पर तेजी के साथ कार्रवाई को यकीनी बनाया जा सके जिनके नाम SIR अमल के दौरान वोटर फहरिस्तों में शामिल नहीं किए गए हैं। रियासत में फिलहाल 19 ट्राइब्यूनल हैं। हमारे नामा निगार ने बताया है कि उम्मीद है कि इंतखाबी कमीशन आज सुप्रीम कोर्ट में अपने इस मौकिफ को पेश करेगा कि रियासत में हर लोकसभा हलके के लिए एक ट्राइब्यूनल मुकर्रर करके इनकी तादाद बढ़ाकर कम से कम 42 की जानी चाहिए। सुप्रीम कोर्ट में आज वोटर फहरिस्तों पर खसूसी तफसीली नजरसानी से मुतालिक 13 दरखास्तों की समाअत होनी है। उम्मीद है कि चुनाव कमीशन समाअत के दौरान अदालत आलिया को मजीद ट्राइब्यूनल की जरूरत से वाकिफ कराएगा। वजीर आजम नरेंद्र मोदी अवामी खिदमत के 25 साल मुकम्मल कर रहे हैं। जन सेवा से देश सेवा के मंत्र और पुख्ता अहद के साथ ये सफर आगे बढ़ा है और ये सिलसिला आज भी जारी है। सेवा और सुशासन के उनके नजरिए से रहनुमाई हासिल करते हुए सरकार 2047 तक विकसित भारत के मकसद को हासिल करने की समत लगातार काम कर रही है। अपनी खसूसी सीरीज के तहत आज हम इस बात का तذکرہ कर रहे हैं कि कुदरती खेती के जरिए इस नजरिए को किस तरह अमली शक्ल दी गई है। पेश है एक रिपोर्ट।
1: भारत और दुनिया भर में सिक्किम न सिर्फ अपनी खूबसूरत झीलों और बर्फीली पहाड़ों के लिए बल्कि अपने बड़े पैमाने पर जरई पैदावार के लिए भी मशहूर है। साल 2016 में सिक्किम को पहली नामियाती रियासत करार दिया गया था। सिक्किम बड़े इलायची, अदरक, بک ویٹ وغیرہ کے لیے مشہور ہے. یہاں بڑی الائچی کی تقریباً 90% پیداوار ہوتی ہے جو آسٹریلیا اور متحدہ عرب امارات جیسے ممالک میں برآمد کی جاتی ہے. پردھان منتری فصل بیمہ یوجنا نے سکم میں قدرتی کاشت کے لیے کے سلسلے میں اہم رول ادا کیا ہے. وزیر اعظم نریندر مودی نے اپریل 2026 میں سکم کا دورہ کیا تھا اور کہا
3: ہمارا ڈیماجونگ اب کیول رائس اتپادن کے لیے نہیں جانا جاتا, اس کی پہچان اب آرگینک رائس کے لیے جو ہونے لگی ہے. بڑی الائچی, ادرک, ہلدی, ایووکاڈو, کیوی, ایسے کتنے ہی اتپاد دیش اور دنیا کے بازار تک پہنچ رہے ہیں.
1: سکم میں بڑی الائچی کے علاوہ بک ویٹ کی کاشت وسیع پیمانے پر کی جاتی ہے. یہ ریاست کی تیسری سب سے بڑی فصل اور دوسری سب سے عام اناج کی فصل ہے جسے جی آئی سرٹیفیکیشن حاصل ہے. گینگٹوک سے مینک چٹرجی کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں فہیم احمد.
0: یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے. وزیر خارجہ ایس جے شنکر نے نیو یارک میں اقوام متحدہ جنرل اسمبلی کے اجلاس کے موقع پر کل رات فرانس, ایکویڈور, سلوواکیا اور سوئٹزرلینڈ کے وزرائے خارجہ کے ساتھ بات چیت کی اور علاقائی اور عالمی امور پر تبادلہ خیال کیا. ڈاکٹر جے شنکر اقوام متحدہ جنرل اسمبلی کے 81ویں اجلاس کے لیے بھارتی وفد کی سربراہی کرتے ہوئے اتوار کو نیو یارک سٹی پہنچے ہیں. ڈاکٹر جے شنکر اس مہینے کی 26 تاریخ کو اقوام متحدہ جنرل اسمبلی کے پوڈیم سے عمومی بحث کے دوران عالمی رہنماؤں سے خطاب کریں گے. فرانس کے وزیر خارجہ کے ساتھ ان کی ملاقاتوں کا سلسلہ شروع ہوا. ایک سوشل میڈیا پوسٹ پر ڈاکٹر جے شنکر نے کہا کہ باقاعدگی سے میٹنگوں اور ٹیلی کانفرنس کے ذریعے دونوں ملکوں کو خصوصی عالمی کلیدی ساجھے داری کی رفتار برقرار رکھنے میں مدد ملی ہے. انہوں نے بتایا کہ میٹنگ کے دوران علاقائی اور عالمی امور, خاص طور پر یوکرین اور خلیج کے بحران پر تبادلہ خیال کیا گیا. دونوں رہنماؤں نے اقوام متحدہ کی سلامتی کونسل میں اصلاحات سمیت کثیر رخی معاملات پر بھی بات چیت کی. برطانیہ نے ایران کی پشت پناہی والے حوثیوں کے حملے سے نمٹنے کی خاطر سعودی عرب کو محدود فوجی مدد فراہم کرنے سے اتفاق کیا ہے. حوثی یمن کے سب سے زیادہ آبادی والے علاقوں پر کنٹرول رکھتے ہیں. سعودی عرب نے ان کی طرف سے حملوں میں اضافے کے بعد برطانیہ سے مدد طلب کی تھی. اس سال فروری میں ایران پر امریکی اور اسرائیلی حملوں کے آغاز کے بعد سے جاری جنگ کے دوران یہ ایک نئی محاذ آئی ہے. آنے والے دنوں میں برطانیہ فضا میں ہی لڑاکا طیاروں کو ایندھن فراہم کرنے کی خاطر ایک وائجر طیارہ تعینات کرے گا. برطانیہ اور سعودی عرب دہائیوں سے قریبی فوجی اتحادی رہے ہیں اور برطانیہ سعودی عرب کو ہتھیار سپلائی کرنے والے بڑے ملکوں میں سے ایک ہے. بہار کے جموئی ضلع میں پولیس نے ایک نابالغ طالبہ کے ساتھ مبینہ چھیڑ چھاڑ اور ناشائستہ برتاؤ کے ایک واقعے کے سلسلے میں 3 ملزموں کو حراست میں لیا ہے. دیگر مفرور ملزموں کو گرفتار کرنے کے لیے چھاپے مارنے کی کارروائی جاری ہے. مزید تفصیل ہمارے نامہ نگار سے.
2: جموئی کے پولیس سپرنٹینڈنٹ وشوجیت دیال نے بتایا ہے کہ وائرل ویڈیو کی تفصیلی چھان بین کے بعد بھارتیہ نیائے سنہتا اور پاکسو ایکٹ کی متعلقہ دفعات کے تحت ایف آئی آر درج کی گئی ہے. انہوں نے کہا کہ سوشل میڈیا پلیٹ فارم پر اپلوڈ کیے گئے ویڈیو کو ہٹانے کے لیے بھی کاروائی کی جا رہی ہے.
4: جو ویڈیو سوشل میڈیا پر ہے اس کو ٹیک ڈاؤن کرنے کے لیے ودھ سمت کاروائی ہم لوگ کے دوارا کر دی گئی ہے. جو ایس آئی ٹی جو گٹھت ہوئی ہے وہ لگاتار چھاپاماری میں ہے. ابھی تک ویڈیو کے آدھار پر 3 لوگوں کو ابھی حراست میں لیا گیا. ویڈیو کے آدھار پر کچھ اور لوگ کو چنہت کر لیا گیا ہے, ان کی بھی گرفتاری جلد کی جائے گی.
2: ادھر بہار کے خواتین کمیشن کی چیئرپرسن اپسرا نے اس واقعے کی سخت مذمت کی ہے اور کہا ہے کہ کمیشن کی ایک ٹیم بہت جلد متاثرہ لڑکی سے ملاقات کر کے اس کیس کے بارے میں پوری جانکاری اکٹھا کرے گی.
5: پولیس پرشاسن سبھی پرشنسا کے پاتر ہیں جنہوں نے تورت گرفتاری کی ہے, اور بھی گرفتاری ہو جائے گی. اور اس طریقے سے جو بھی سماج میں غلط سندیش دینے کا کام کریں گے وہ دنڈت ہوں گے.
2: کھیلوں کے محکمے کی وزیر اور جموئی کی ممبر اسمبلی شریاسی سنگھ نے بھی اس واقعے کی مذمت کی ہے اور کہا ہے کہ انتظامیہ اس معاملے میں فوری کاروائی کر رہی ہے.
6: میں جموئی کے پرشاسن کو نردیشت کیا ہے کہ جتنی اور کاروائی کرنے کی آوشکتا ہے, یعنی کہ جو دوشت لوگ ہیں جو آج بھی کھلا گھوم رہے ہیں ان کو بھی ٹاور لوکیشن سے پکڑ کر ان کی بھی گرفتاری سنشچت شام تک کرنے کا کاریہ کرے. جس طرح سے کاروائی ہو رہی ہے اس سے سنتشٹ بھی ہو اور یہ چاہتی بھی ہو کہ آگے بھی اس گتی میں کوئی کمی نہ آئے اور اسی طرح سے کاروائی ہو.
2: पटना से सविता पारी की रिपोर्ट के साथ खबरनामे के लिए मैं शमीम इरफान।
0: झारखंड में करम त्यौहार आज रिवायती जोश